0: پوری کائنات ہے اسی سے مانگ رہا ہوں کہ وہ مجھے قرض کی ذلت سے نکال دے اور فقر کی محتاجی سے بچا لے۔ اس طرح یہ دعا قرض میں ڈوبے ہوئے انسان کی سب سے طاقتور ہتھیار کہہ سکتے ہیں یا دعا ہے اور دل کے سکون کی سب سے مکمل دوا ہے۔ اللہ سبحانہ وتعالی ہماری ان دعاؤں کو قبول فرمائے، آمین یا رب العالمین۔ انہیں پیغامات کے ساتھ پروگرام آج کی دعا کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طرح اشرف الزمان کو دیجیے اجازت۔ مع السلامہ۔
1: Anytime, anywhere.
2: کبھی بھی اور کہیں بھی آپ سن سکتے ہیں FM 107. Log into our website urduradio.qa اور download the app QMC now.
0: سامعین کرام، جس طرح احکام خداوندی سے بے نیازی نہیں ہو سکتی، اسی طرح اسوہ رسول صلی اللہ علیہ وسلم اور ان کی سنت سے بے پروائی اختیار نہیں کی جا سکتی۔ سنت رسول اللہ کی اطاعت بھی ایسی ہی ضروری ہے جیسی کتاب اللہ کی، اس لیے کہ دونوں کی پیروی حکم الہی کی پیروی ہے۔ ارشاد باری تعالیٰ ہے، وَمَن يُطِعِ الرَّسُولَ فَقَدْ أَطَاعَ اللَّهَ، یعنی جو رسول کی اطاعت کرے اس نے دراصل اللہ ہی کی اطاعت کی۔ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی سنت کو مضبوطی سے تھامنے اور اس پر عمل کرنے کی اشد تاکید فرمائی ہے اور اس سے غفلت برتنے پر سخت ناراضگی کا اظہار فرمایا۔ سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں۔ اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے۔ سامعین کرام، سوتے میں یا سونے کے وقت خواب دیکھنے سے متعلقہ سنتوں پر آج ہم گفتگو کریں گے۔ ابو ہریرہ رضی اللہ عنہ کی ایک روایت کے مطابق خواب کی تین میں سے ایک صورت ہوتی ہے، صالح خواب یہ اللہ تعالیٰ کی طرف سے بشارت ہوتی ہے، پریشان کن خواب یہ شیطان کی طرف سے ہوتا ہے۔ اگر کوئی شخص ناگوار خواب دیکھنے پر تعلیمات نبوی کے مطابق عمل کرے تو برا خواب اسے نقصان نہیں پہنچاتا۔ اور تیسری صورت یہ ہے کہ آدمی سونے سے پہلے جو کچھ سوچتا ہے وہ بعض اوقات خواب میں بھی آ جاتا ہے، لیکن اس کے کوئی معنی نہیں ہوتے، یہ محض فضول خواب ہوتا ہے۔ خواب کے متعلق سنت نبوی میں بتائے گئے آداب کا خیال رکھا جائے تو آدمی خوف و ہراس سے محفوظ رہتا ہے۔ اچھے اور برے خواب دیکھنے والوں کو چند باتوں پر عمل کرنا چاہیے۔ اچھے خواب پر اللہ کا شکر ادا کرے کیونکہ وہ خواب اللہ کی طرف سے ہے۔ وہ خواب اس شخص سے بیان کرے جس سے وہ محبت کرتا ہے یا جسے وہ پسند کرتا ہے۔ اور جو شخص برا یا ڈراؤنا خواب دیکھے تو اپنی بائیں جانب تین مرتبہ تھوکے یا تھتکارے۔ اور برے خواب کے شر سے محفوظ رہنے کے لیے بھی اللہ کی پناہ طلب کرے، وہ تین مرتبہ اس طرح کہے، اعوذ باللہ من الشیطان ومن شرها، میں شیطان کے شر سے اور اس خواب کے شر سے اللہ کی پناہ مانگتا ہوں۔ اسی طرح برا خواب کسی سے بیان نہ کرے، اگر وہ برا خواب بیان کرنے سے باز رہے گا تو برا خواب اسے کوئی نقصان نہیں پہنچائے گا۔ اسی طرح چاہیے کہ کروٹ بدل لے، سیدھا لیٹا ہے تو پہلو پر ہو جائے، پہلو پر ہے تو دوسرے پہلو کے بل لیٹ جائے، اٹھ کر دو رکعت پڑھے۔ تو یہ تمام تر آداب ہے جن کا خیال رکھنے سے آدمی خوف و ہراس سے محفوظ رہتا ہے۔
2: آپ سن رہے ہیں FM 107،
3: دل سے دیسی۔
4: سکیم الرٹ۔ دوستو، نئے زمانے کے نئے سکیم میں استقبال ہے آپ کا۔ ہم کئی ہفتوں سے بات کر رہے ہیں نئے زمانے کے سکیمز کے بارے میں، فراڈسٹرز کے بارے میں، اور آج ہم بات کریں گے آٹومیٹڈ اے آئی ایجنٹس اور سنتھیٹک آئیڈینٹی فراڈ کے بارے میں۔ 2026 میں سائبر کرمنلز نے انڈیویجول آئیڈینٹی چوری کرنے کے بدلے سنتھیٹک آئیڈینٹی بنانا شروع کر دیا ہے۔ اس فراڈ میں اے آئی ایجنٹس ریئل لوگوں کے تھوڑے سے ڈیٹا، جیسے کہ آدھار یا پین یا کچھ حصہ یا چھوٹی موٹی ڈیٹیلز کو فیک اے آئی جنریٹڈ ڈیٹا کے ساتھ مکس کر کے ایک بالکل نئی جھوٹی آئیڈینٹی کھڑی کر دیتے ہیں۔ ये फेक आइडेंटिटीज इतनी परफेक्ट होती हैं कि बैंक के ऑटोमेटेड केवाईसी सिस्टम्स और क्रेडिट स्कोरिंग एल्गोरिदम्स भी इन्हें पकड़ नहीं पाते। इन सिंथेटिक प्रोफाइल्स के दम पर फ्रॉडस्टर्स बड़े बड़े पर्सनल लोन्स, क्रेडिट कार्ड्स और शॉपिंग लाइंस अप्रूव करवा लेते हैं। जब लोन डिफॉल्ट होता है तो इन्वेस्टिगेशन में पता चलता है कि उस नाम का कोई इंसान दुनिया में एग्जिस्ट ही नहीं करता। इसका असर आम लोगों पर तब पड़ता है जब उनका रियल डेटा इस फेक मिक्स में यूज होता है और उनका क्रेडिट स्कोर खराब हो जाता है। अपने फाइनेंशियल रिकॉर्ड्स को रेगुलरली चेक करते रहें। ये ऑटोनोमस एआई एजेंट्स हर रोज हजारों फेक प्रोफाइल्स क्रिएट करते हैं, बैंकिंग पोर्टल्स पर ऑटोमेटेड अटैक्स रन करते हैं जिससे पूरा फाइनेंशियल सिस्टम डीस्टेबलाइज हो जाता है। लेकिन एफएम 107 आपको इसका सॉल्यूशन भी देता है। सिंथेटिक आइडेंटिटी फ्रॉड का शिकार होने से बचने के लिए आपको अपने आइडेंटिटी कार्ड क्रेडेंशियल्स के लिए बहुत ही ज्यादा सतर्क या कहें होशियार रहने की जरूरत है। सबसे पहले अपने फाइनेंशियल हेल्थ पर नजर रखने के लिए सिबिल, एक्सपेरियन या इक्विफैक्स जैसे क्रेडिट ब्यूरोस से हर महीने अपने क्रेडिट रिपोर्ट चेक करें। अगर आपको अपनी रिपोर्ट में कोई ऐसी लोन इंक्वायरी या क्रेडिट अकाउंट दिखता है जो आपने कभी खोला ही नहीं तो तुरंत उस बैंक और साइबर सेल को रिपोर्ट करें। अपने पर्सनल आइडेंटिटी डॉक्यूमेंट्स जैसे आधार कार्ड, पैन कार्ड या पासपोर्ट या QID, फोटोकॉपी किसी भी डॉक्यूमेंट की अनवेरिफाइड जगह पर ना दें और डिजिटल प्लेटफॉर्म्स पर हमेशा मास्क्ड आधार या QID या ऐसी डिटेल्स जो बहुत ही ज्यादा सेंसिटिव है मास्क्ड दें। मिसाल के तौर पे अगर आपका क्रेडिट कार्ड है तो क्रेडिट कार्ड के आखिरी के 4 नंबर इंपॉर्टेंट होते हैं, वो ही अगर आप दे देंगे तो आपके नाम से उसे मैच किया जा सकता है बजाय पूरे 16 या जितने भी नंबर हैं वो देने के, क्योंकि वो हो जाता है खतरनाक। उसके अलावा साइबर थ्रेट से अलर्ट रहने के लिए बैंक्स की तरफ से भेजे गए ट्रांजैक्शन अलर्ट्स और क्रेडिट अपडेट्स को भी इग्नोर ना करें। अगर आपका डेटा लीक हुआ है तो आइडेंटिटी थेफ्ट प्रोटेक्शन सर्विसेज का यूज करें जो डार्क वेब पर आपके क्रेडेंशियल्स का मिसयूज स्कैन करती रहती है। ये है सबसे सेफ तरीका। दोस्तों ये था आज का एफएम 107 पे खास फ्रॉड अवेयरनेस का एपिसोड। अगले एपिसोड में फिर मिलेंगे एक नए जमाने के नए स्कैम के बारे में बात करते हुए। तब तक सुनते रहे एफएम 107, दिल से देसी।
5: स्कैम अलर्ट, गर्मी का सीजन और स्पोर्ट्स का एक्शन,
6: लाइव अपडेट्स, बिग मैचेस और नॉनस्टॉप एक्साइटमेंट,
5: गेम ऑन,
6: वॉल्यूम अप,
5: एवरी संडे और ट्यूसडे दोपहर 1 बजे से
6: विद अवर स्पोर्ट्स जर्नलिस्ट मोहम्मद अमीन।
5: सुनिए समर स्पोर्ट्स ओनली ऑन एफएम 107, दिल से देसी। दिल से देसी।
7: बस बहुत हो गया रूटीन, नीड एन एस्केप, एक माइंड ब्लोइंग एडवेंचर चाहिए तो लॉक हो जाओ एफएम 107 के साथ, क्योंकि आ गया है एस्केप रूम, द अल्टीमेट माइंड वर्कआउट एज प्योर फन। यहाँ ट्रैफिक नहीं, ट्रिकी वर्ड प्ले है, बोरिंग मीटिंग्स नहीं, ब्रेन टीजिंग रिडल्स है, जहाँ कंटेस्टेंट्स नेविगेट करेंगे ऑडियो चैलेंजेस अराउंड द क्लॉक। ये है आपका वीकली एस्केप into a world of puzzles and excitement.
8: Unlock your mind. Tune into Radio Ka unique game show Escape Room with A for Amita. Sunday to Thursday, dopahar 1:30 baje se. Only on FM 107. Dil se desi.
9: Qatar ka pehla desi radio station FM 107. Dil se desi.